0: Pi phan la yan tua kun la chen pi tun ka audio kun phong sak na khap la na noi kha wang le nong ek o clay
1: say ye ye ye
0: ye ye ye ye na mom di jeut hom ti ton han na khap ku la 50 baht ba bagat khwe nei lot na khap คูณ50ชิดตัวคูณ150 35อีเมลในหลอด50ชิดตัวคูณ150สั่งกลับ200ส่งฟรีช่องทางในการสั่งนะครับ0945285636